0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुशैली।
1: सुशैली समय सूचक, यो जनमनको बोली रेडियो सुशैलीको समय हो। यति बेला बिहानको 6 बजेको छ।
2: स्थानीय परिवेश, स्वस्थ मनोरञ्जन अनि तपाईँको आफ्नै आवाज, यो हो जनमनकै बोली रेडियो सुशैली 106.3 मेगाहर्ज।
3: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिचा दमकल, फोन नम्बर 021-546-666, मोबाइल 98-40-82-972, प्रहरी चौकी विराट चौक 98-520-33-908, इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137, सुकुना हस्पिटल विराट चौक 021-546-786, एम्बुलेन्स 98-520-54-886, रेडियो सुशैलीद्वारा जनहितमा जारी

नमस्कार, अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा यहाँहरू सबैलाई हृदयदेखि आभार व्यक्त गर्न चाहन्छौ। हाम्रो यस च्यानललाई सब्सक्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। धन्यवाद।

हाम्रै विराटको सिपिएम छोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुखै त पाइन्छ त ल्याउ दुसे भनेको नाम मोटाउ सक्ने उडा कम्प्युटर बिक्री गर्नु सिकाउनु अनि मर्मत गर्नु नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेशन सेन्टर हो नि सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतोम बिग्री हालेमा घरमा बिग्रियो घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै सानो संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ झुसी इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी अब यो फोन नम्बर 0215547887 98420535141 भयो गुड भेरी गुड भेरी गुड

नेपाल टेलिकम एन्टी फाइबर अब एउटै तारबाट तीनवटै सेवा शिखर इन्सुरेन्स अम्बे स्टिल्स सिटिजन लाइफ इन्सुरेन्स।

0: साथीवाला फूड प्रोडक्ट का उत्पादनहरू भुजिया दालमोठ मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो शहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। साथीवाला फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।
1: Powered by ING Group, transforming lives through education.

0: हुन्छ है दाइ लगे है म
1: हस् हुन्छ
0: आहा कस्तो राम्रो
1: राम्रो देखिहाल्छ ओ कान्छी बेको लागि पुरा तयारी हो क्या हो
0: हिजो त खुब नारायणीको तिरमा मस्की मस्की नाच्या थियो त त्यही गए भइहाल्यो नि
1: अनि मेलामा त हुनेवाला सासू ससुराको अगाडि कोही कोहीसँग मस्की मस्की नाच्नु पनि त डर लाग्यो त कोही कोहीलाई त्यस्तै नाच्नु मन भए जहाँ पनि नाच्छु नि
0: ए हो लु हिम्मत भए यही नाचेर देखा त हेरौँ म पनि

0: powered by
1: my second teacher bhavishya nepal ko
2: daju jasari bhaye pani lapar din paryo bihe garne ho aba ta
3: ma chuke phalami
2: tapai le ta dhoka dinu hunna ni daju
4: milaer kura garnu daju sake sama aajai kura chhinnu parcha
3: फुलमा पानी हाल्ने अङ्कल
5: यो घरमा बिहा गर्ने उमेर पुगेको छोरी छ अरे केटी हेर्न आएछ भनिदिनुहोस् न है
3: ए केटी हेर्न आएको
5: हजुर
3: बिहा गर्ने
5: यस
3: बस न त
5: ओके
2: दाजु
5: देख्यो
2: बस्थेन
5: भाइ म आएपछि पुगेन
2: हजुरले यति गरिदिनु भयो नि दाजु साह्रै गुण लाग्छ
5: बुढोलाई नि हेर्नु।

0: दाई काजा लाउनु भएको नि?
1: अरे भित्र जाल न यार, अनि के बोलाइ पुरै उल्टो छ त
0: दाई। भित्र त राम्री एउटी परी बसेकी छिन् नि, त्यही भएर बिहानैदेखि उल्टो लानु बस्नु परेको हामी।
1: किन
0: दाई सर्त राखी छिन् के, अगाडिबाट हेऱ्यो भने त सिधै ढलिन्छ अरे, त्यो भएर उल्टो लाइन बस्नु परेको नि।
1: डर छेरो वा मगाइ सुल्टो
2: दाई, उल्टो उल्टो
3: उल्टो

0: दाइलाई भन्दै थिएँ मैले सुल्टुन नहिँड्नु भनेर, ढलिहाल्नु भएछ नि।
1: Thank you.

0: मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: विजय होटल हुम्ला सिनिकोट
2: आरुसी बुटिक होटल बगनाजोल ठमेल।
3: यार सब कुराको बिहे भइसक्यो यार, हाम्रो चाहिँ कहिले बिहे हुने हो?
4: तेरो त बिहे छ त,
3: गर्दिन म त्यस्तो भुतिनसँग आइडिया, अर्को त बिहे हान्दिन।
4: पसलबाट मिठाई किने जस्तो हो र
3: के कुरा गरेको होला? एउटा कारण छ कि सुन्ने, यहाँ एकजना खतरा माताको उत्पत्ति भएको छ अरे, त्यसले जस्तो हुने त्यस्तै बुढी निकालिदिन्छ अरे, मलाई खाली मनपर्छ, मलाई गोरी है जाम है
4: माता
5: माता सुन्नुहोस् न,
4: तपाईँले बुढी निकालिदिनु हुन्छ भने सुनेको थिएँ, त्यो लिन आएको एउटा गोरी बुढी निकालिदिनुहोस् न, हुन त अब तपाईँ राम्रै छ है। ओइ तपाईँ केही भन्नु, मलाई त माता भए पुग्छ,
6: सम्झिने पानी छम्किने।
4: माता प्लिज त्यसो नभन्नुहोस् न, घर भाडा दिनु कोही पनि छैन के, त्यही भएर आएको प्लिज माता प्लिज
6: तथास्तु।

नमस्ते, म गायिका दिपा लामा। हजुरहरूलाई हाम्रो सङ कस्तो लाग्यो? मन पर्यो भने प्लिज लाइक, शेयर अनि कमेन्ट गर्न नभुल्नुहोला। थ्याङ्क यू।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
2: I love you, Ray.
3: Yes, I love you too. My name is Iku. I live in jungle. Corona heavy come to Nepal, that's why. I'm going to Australia, you know. Thank you, Pitang.
4: Ritha Bhakur Khair, jungle ma basne.
3: Iku, Iku.
4: English ma baat marde. Haat chalai chai.
3: Yes.
4: आचललाई तैले मैले अस्ट्रेलियालाई।

पवित्र जल सुन्दरहरैचा 11 बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौ। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौ। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दरहरैचा 11 बेलैपुर मोरङ। मोबाइल नम्बर 9841184444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: 荒废的 Holy time No way。
1: あれ सुन ना मेरे कुरा तो सुन
2: मला के कुरा सुन्नु नै छैन तिमी त मेरो छेउमा आउने पनि हैन
1: जस तिमीलाई फकाउनलाई मात्र हो कि यो सब गरेको त्यस्तो नराम्रो नसोच न प्लिज
2: तिमी गइहाल त यहाँबाट यत्रो विश्वास गरेर म फर्केर आएँ होइन लास्टमा केटाको जात कस्तो हुन्छ भनेर देखाइहाले

नानीको चिट्ठा परेको जस्तो छ, एउटा मात्र होइन दुई हातमा लड्डु परे जस्तो छ। फुटलिनीको बाबुसँग म कहिलेदेखि डिभोर्स गरेँ। एक्सक्युज मी, व्हाट ह्यापन्ड? अनि मेरो डान्स चाहिँ लुकी लुकी हेर्ने, अहिले मैले लप पार्नु खोज्दा चाहिँ केही छैन क्या? डराउनु पर्दैन, यति राम्रो छन् हट।

0: ओस तिमीहरूलाई थाहा छ यसको त नाम मात्र मदन रहेछ यार. एक वर्षदेखि मुना म्याडमलाई मन पराउँछ, न भन्न सक्छ न छोड्न सक्छ, के गर्छ होला यसले?
1: अनि तलाई थाहा छ यो संसारमा एउटै अनुहार भएको सातजना हुन्छ नि.
2: त्यस्तै हो भने त मुना म्यामको र मदनको पनि होला नि दुई चारजना.
0: मुना म्याडम र मदनको चाहिँ थाहा भएन होइन, अरू तिन चारजनाको चाहिँ लभ सक्सेस होला है.
3: जसरी मदनको माया मुनाले बुझेको थियो त्यसरी एक दिन मुना म्याडमले मेरो माया खासरी.
4: Wait, madam, I don't know, madam.

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू

0: आखिर मलाई किन धोका दियो? जवाब देऊ मलाई।
1: बन्द गर तिम्रो यो नाटक, मलाई मेरो फ्यामिली भन्दा ठुलो अरू केही पनि छैन। बरु मर्छौ भने मर जाऊ।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुसैली
1: समय सूचक यो जनमनको बोली रेडियो सुसैलीको समय हो। यति बेला दिउँसोको 12 बजेको छ।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: भाई बुढ़ी

0: तपाई अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरैचा दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मार्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेशन सेन्टर हो नि यो सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिक्री हालेमा घरमा बिग्रियो घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ आमा मैं तालो बेताल में हिड़े फिर दुख पाइए झूसी अब यह फोन नंबर 021-545-787 98-4-20-35-541 अब गुड भेरी गुड भेरी गुड।

पवित्र जल सुन्दरहरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौ। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दरहरैचा 11 बेलेपुर मोरङ, मोबाइल नम्बर 9841184444, 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: राम्रोतिर हिँड्नुपर्छ भने जस्तो गर्वमा पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला।
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि, त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल। मोबाइल नम्बर 98527792 98422959750 98423252625।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।